0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोसीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार। हिलम्ब एफएमबाट प्रसारण भइरहेको बिहानको खबरमा स्वागत छ। म आइसिंह तामाङ। आज मिति 2083 साल असार 13 गते शनिबार, ज्येष्ठ शुक्ल पक्ष त्रयोदशी तिथि, इस्वी सन् 2026 जून 27 तारीख, नेपाल सम्बत 1146। आज बिहान सूर्योदय 5:12 समयमा भएको छ भने सूर्यास्त भरे साँझ 6:07 समयमा हुनेछ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। नयाँ नेतृत्व र नयाँ नीति तयारी गर्दै सकियो रासोपाको पहिलो महाधिवेशन। सरकार विरूद्ध पुरान दलहरूले संयुक्त मोर्चाबन्दीको तयारी। एमाले उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणमा रिटमाथि असार 16 गते सुनवाई हुँदै सरकारले निशुल्क ब्लू बस सञ्चालनको तयारी। आज देशका विभिन्न स्थानमा हुने वर्षा हुने, केही स्थानमा तातो लहर चल्ने

दिवसको अवसरमा सञ्चालन गरिएको सप्ताहव्यापी कार्यक्रम अन्तिम दिन हिजो जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको समन्वयमा प्रभात फेरी कार्यक्रम सम्पन्न भएको छ। चौतारा साँगाचोक गढी नगरपालिकाको भिन्तुना चोकदेखि टुडेखेलसम्म निकालिएको प्रभात फेरी कार्यक्रममा विभिन्न निकायका प्रतिनिधि, सुरक्षाकर्मी, जनप्रतिनिधि, समाजसेवी, संचारकर्मी तथा सर्वसाधारणहरूको पनि उल्लेख्य रूपमा सहभागी रहेको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा, प्रमुख सेनानी सुन्दर थापा, प्रहरी उपरीक्षक काजी कुमार आचार्य, सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक हरिनारायण श्रेष्ठ लगायतको पनि उपस्थिति रहेको थियो। प्रमुख जिल्ला अधिकारीले घिमिरेले लागू औषधको दुरूपयोगले विशेष गरी युवा पुस्तालाई गम्भीर असर पारिरहेको उल्लेख गर्दै विद्यालय, परिवार र समुदाय सबै मिलेर सचेत भएर काम गर्नुपर्नेमा जोड़ दिनुभएको थियो। सप्ताहव्यापी कार्यक्रम अन्तर्गत यसअघि पनि विभिन्न विद्यालय स्तरमा सचेतनामूलक अन्तर्क्रिया, समुदाय स्तरमा जनचेतना अभिवृद्धि कार्यक्रम, पर्चा वितरण तथा सरकारवालासँग छलफल जस्ता गतिविधि समेत गरिएको थियो। कार्यक्रममा सहभागी सरकारी तथा गैर सरकारी कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि, समाजसेवी र सरकारवालाहरूले पनि लागू औषध समाज निर्माणका लागि आफ्नो क्षेत्रबाट योगदान गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी रेस्टको सामाजिक परीक्षण कार्यक्रम इन्द्रावती गाउँपालिकामा सम्पन्न भएको छ। कार्यक्रमको सहजीकरण सहजकर्ता तनुजा बस्नेतले गर्नुभएको थियो। कार्यक्रममा रेस्टले हालसम्म गरेका कार्यक्रम, समुदायमा पारेको प्रभाव र आगामी कार्यदिशाका बारेमा विस्तृत जानकारी गराएको थियो। विषम 2049 सालमा स्थापना गरिएको रेस्टले हालसम्म देशका 14 जिल्लामा शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको छ। संस्था मार्फत हालसम्म 28,000 भन्दा बढ़ी विद्यार्थीले सहयोग प्राप्त गरिसकेको छ। जोखिममा परेका बालबालिकाको शिक्षा तथा स्वास्थ्य अधिकारको संरक्षणका लागि शिक्षा संस्था निरन्तर क्रियाशील रहँदै आएको र दिगो विकास लक्ष्य प्राप्तिमा समेत उल्लेखनीय योगदान पुर्याएको जानकारी दिएको छ। रेस्टले सिन्धुपाल्चोकको विभिन्न स्थानमा स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिरहेको छ। जिल्लामा हाल 1,015 जना विद्यार्थी संस्थाबाट सहयोग पाइरहेको छ भने इन्द्रावती गाउँपालिकामा मात्र 266 जना विद्यार्थी लाभान्वित भएका छन्। कार्यक्रमका प्रमुख अतिथि इन्द्रावती गाउँपालिकाका अध्यक्ष झमकनाथ नेपालले गाउँपालिकाले 13 वटा क्षेत्रमा काम गरिरहेको र सबै क्षेत्रलाई एकैपटक अगाडि बढ़ाउन सम्भव नभएकाले प्राथमिकीकरण गरेर काम गरिरहेको पनि बताउनु भएको छ। चौतारा साँगाचोक गढी नगरपालिकाले पालिकाभित्रका सबै लक्षित उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार पूर्ण खोप प्राप्त गरेको सुनिश्चित भएपछि पालिका स्थानीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रम घोषणा सम्पन्न गरिएको छ। नगर स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा नगरपालिकाले बाल स्वास्थ्य तथा रोग नियन्त्रणका क्षेत्रमा हासिल गरेको महत्वपूर्ण उपलब्धिलाई औपचारिक रूपमा घोषणा गर्नुभएको हो। नगर प्रमुख तथा नगर खोप समन्वय समितिका संयोजक कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख सीता थापा, वडा नम्बर 13 वडा अध्यक्ष रामप्रसाद गौतम, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष दीपक अरियाल, विभिन्न वडाका वडा अध्यक्षहरू, कार्यपालिकाका सदस्य, स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्य संस्थाका प्रमुख, महिला स्वास्थ्य स्वयं सेविका र सरकारवालन निकायका प्रतिनिधिहरूको पनि उल्लेख्य रूपमा सहभागी रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नु स्थानीय सरकारको प्रमुख दायित्व रहेको पनि बताएको छ। यसअघि अभियान मार्फत भविष्यमा पनि कुनै पनि बाल बालिका खोप सेवाबाट वञ्चित नहुने सुनिश्चित गर्दै स्वास्थ्य सुरक्षा र समृद्ध नगर निर्माणतर्फ नगरपालिका निरन्तर अग्रसर रहने प्रतिबद्धता कार्यक्रम मार्फत व्यक्त गरिएको थियो। सामुदायिक विद्यालयमा डिजिटल शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले सिन्धु विकास बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्ला स्थित इन्द्रेश्वरी माध्यमिक विद्यालयले कलर टेलिभिजन हस्तान्तरण गरिएको छ। बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रदान गरिएको उक्त टेलिभिजनले विद्यालयमा प्रविधि मैत्री शिक्षण सिकाई वातावरण सृजना गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।